0: مشکل نہیں. ایک ہی بات کا فالو کیا تو سہج
1: आप सुन रहे हैं शिवा रेडियो, शांति की धुन रहे जीवन में सदा.